0: perfect antidote to your road rage.
1: City FM 89.
2: It's 6 p.m.
3: This time check is brought to you by Jazz.
4: City FM 89.
5: Trending today.
6: Google will soon allow users to customize their Discover feed by describing what they want to see. The new feature rolling out to the Google app will use AI to automatically tweak feeds and remember preferences for future visits. Users can find the option within the three dots menu on their Discover feed.
7: Phone upgrade karne ka soch rahe ho? To suno.
6: What they want to see. The new feature rolling out to the Google app will use AI to automatically tweak feeds and remember preferences for future visits. Users can find the option within the three dots menu on their Discover feed.
1: City FM 89.
7: Phone upgrade karne ka soch rahe ho? To suno. फोन हो तो 5G वाला मिलेगा कैसे बस जैज एक्सपीरियंस सेंटर या जैज ई स्टोर पर जाओ और नया 5G वाला फोन अपना बनाओ यही नहीं फुल पेमेंट पर पाओ साथ में फ्री डेटा बंडल्स हैंडसेट इंश्योरेंस और बहुत कुछ तो फिर फोन हो तो 5G वाला जैज 5G
8: शौकत खानम लाहौर और पेशावर के बाद आपकी एक और डोनेशन
9: शौकत खानम कराची की तकदीर
10: آج ہی ڈونیٹ کرنے کے لیے 0800-11555 پر کال کریں یا ہماری ویب سائٹ www.shaukatkhanam.org.pk وزٹ کریں
11: جب تمام بلز ایک جگہ پے ہو جائیں تو لائن میں کیوں لگنا ابھی جیز کیش ایپ ڈاؤن لوڈ کریں اور پے کریں اپنے بجلی گیس پانی اور انٹرنیٹ کے بلز بنا کسی سٹریس کے محفوظ اور فوری بل کی ادائیگی کے لیے